0: दो पत्ते पतझड़ के पेड़ों से उतरे थे, फिर उतने की चाहत में उस सहराओं से गुजरे। जब दरख्त हमारे लिए इतना कुछ करते हैं तो क्यों ना हम उनकी खातिर एक कदम उठाएं। जरा सोचिए कि जंगलात हमारे लिए क्या कुछ करते हैं। जंगलात दर्जा हरारत में कमी लाते हैं, ऑक्सीजन मुहैया करते हैं, कार्बन डाइऑक्साइड जज्ब करते हैं, माहौल को ठंडा और खुशगवार करते हैं, परिंदों के लिए ठिकाना है, सैलाब में रुकावट बनते हैं। ये हकीकत है कि जंगलात इंसानी जिंदगी का लाजमी जुज्व हैं। इसलिए अपने हिस्से का पौधा लगाइए ताकि आने वाली नस्ल तक वो एक तनावर दरख्त बनकर खड़ा हो। अ पब्लिक सर्विस मैसेज बाय यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब।
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان یو سی پی
3: ایک نیا انداز
4: ایک نئی سوچ
3: एक नई पहचान
4: एक नई लगन
3: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
4: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
3: और जहां बातें हो मुस्तकबिल की, मालूमात की और बहसो तकरार हो आने वाले वक्त की,
4: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1।
3: जब मिलती है लगन,
4: मेहनत,
3: कामयाबी और खुलूस
4: तो बनती है
3: यूसीपी की दुनिया।
4: आप सुन रहे हैं FM 92.6।
3: सुनते रहिए।
5: अस्सलाम वालेकुम एवरीवन, आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया, जहां हमारा प्रोग्राम चल रहा है यूसीपी फैकल्टी आर, और मैं हूं आपकी होस्ट नायाब अफसल। Today we have an exciting session जिसमें हम explore करेंगे UCP के English department को. Also, we will try to explore the world of language, literature, linguistics. तो अगर आप एक student हैं या आप parents हैं और सोच रहे हैं कि आपके बच्चे के लिए best future prospect क्या हो सकता है, तो ये program आपके लिए एक best choice है। यहाँ हम आपको अपने बहुत सारे एक्सपर्ट फैकल्टी मेंबर्स से मिलवाएंगे और वो अपने एक्सपीरियंस के साथ कोशिश करेंगे कि आपके जहन में जो भी सवालात हैं उनका जवाब दे सकें। तो सबसे पहले मैं आपका तारुफ कराना चाहूंगी अपने एस्टीम्ड प्रोफेसर्स और टीचर्स के साथ। वी हैव डॉक्टर ताहिर सलीम, जो कि एक प्रोफेसर है इंग्लिश डिपार्टमेंट के, और इसके अलावा ही इज ऑल्सो सर्विंग एज एसोसिएट हेड डिपार्टमेंट ऑफ लिंग्विस्टिक्स। इसके अलावा हमारे साथ हैं डॉक्टर हबीब कासी, हु इज एसोसिएट प्रोफेसर एंड डायरेक्टर ऑफ इंग्लिश लैंग्वेज सेंटर। हमारे साथ हैं मिस अरीबा, शी इज अ लेक्चरर एट इंग्लिश डिपार्टमेंट एंड टीचिंग लिटरेचर मेनली। अस्सलाम वालेकुम एंड वेलकम टू एवरीवन एट आवर शो।
6: वालेकुम अस्सलाम मिस नयाब, थैंक यू वेरी मच फॉर इनवाइटिंग अस।
5: राइट सर, थैंक यू सर। अब मैं ये सोच रही थी कि अगर मैं एक स्टूडेंट हूँ तो एज अ स्टूडेंट मैं जानना चाहूंगी कि आप मुझे डिपार्टमेंट का एक पूरा ओवरव्यू बता सकें, तो लाइक डिपार्टमेंट में कौन से की प्रोग्राम्स ऑफर हो रहे हैं और लाइक क्या क्या हमारा करिकुलम में ऐड है, ताकि मैं एज अ स्टूडेंट इसे ऑप्ट करने की कोशिश करूँ।
6: जी मिस नयाब, मैं आपके सुनने वालों को बताता चलूँ कि डिपार्टमेंट ऑफ इंग्लिश में हम BS इंग्लिश का प्रोग्राम ऑफर करते हैं। ये लिटरेचर और लैंग्वेजेस दोनों के सब्जेक्ट्स इसमें इंक्लूड होते हैं BS इंग्लिश में। उसके अलावा हम MS अप्लाई लैंग्वेजेस ऑफर करते हैं, MS इंग्लिश लिटरेचर ऑफर करते हैं, और PhD इन इंग्लिश लैंग्वेजेस हम ऑफर करते हैं। तो हमारे बड़े ही ये डाइवर्स प्रोग्राम्स हैं जिनमें हम कोशिश करते हैं कि अपने स्टूडेंट्स के जो क्रिटिकल इंक्वायरी है ये स्किल्स डेवलप किए जाएं, उनके कम्युनिकेशन एंड एनालिटिकल स्किल्स डेवलप किए जा सकें, और उनको प्रिपेयर करें हम करियर्स इन वेरियस फील्ड्स लाइक पब्लिशिंग, पासिंग CSS एग्जाम्स, एजुकेशन, डिप्लोमेसी एंड मीडिया।
5: انسپائرنگ انسپائرنگ سر. یہ ڈائیورسٹی جو پروگرامز آپ نے مجھے بتائی ہے, آف کورس اٹس گوئنگ ٹو اوپن ڈورس فار نیومرس اپرچونیٹیز, بٹ اس سے پہلے کہ ہم کریئر اپرچونیٹیز پر بات کریں یا پھر ہم یہ بات کریں کہ ہم ڈپارٹمنٹ آف انگلش کو کس طرح سے آپٹ کر سکتے ہیں, سر دیٹس ریئلی انسپائرنگ. آئی مین جو آپ نے ڈائیورسٹی بتائی پروگرامس کی, آف کورس اٹس گوئنگ ٹو اوپن ا لاٹ آف ڈورس فار دا ڈفرنٹ اپرچونیٹیز, اور بہت لائک مجھے تو انٹرسٹنگ لگ رہا ہے, بہت انٹریگنگ لگ رہا ہے. آف کورس مجھے تو مطلب میں پرسنلی اس کو ضرور آپٹ کرنا چاہوں گی. اچھا سر, ایک اور سوال جو میرے مائنڈ میں آ رہا تھا, اینڈ آف کورس ہمارے لسنرس کے مائنڈ میں بھی آ رہا ہوگا, کہ اس میں ہمارے فیوچر پراسپیکٹس کیا ہو سکتے ہیں, لائک کریئر کے حوالے سے, یہ کس طرح سے مجھے انگلش ڈپارٹمنٹ یا پھر آپٹ کرنا لینگویج لٹریچر یا لنگوسٹکس کس طرح سے ہیلپ کر سکتا ہے؟
6: جی مس نیاب, میں آپ کے سننے والوں کو بتاتا چلوں, اسپیشلی اسٹوڈینٹس اینڈ پیرنٹس, کہ ہم اپنے اسٹوڈینٹس کو پریپیئر کرتے ہیں فار انٹرنشپ شپس ایز ویل. ہم کافی ساری آرگنائزیشنز ہیں جن کے ساتھ ہم ریگولرلی ایم او یو سائن کرتے ہیں, اور ہم اپنے اسٹوڈینٹس کو وہاں ٹریننگ کے لیے بھیجتے ہیں تاکہ وہ جو مارکیٹ کی ریکوائرمنٹس ہیں ان کو فلفل کر سکیں, اور ان کے مطابق ہی ہم اپنے کریکولم کو بھی ڈیولپ کرتے ہیں. ہمارے ہاں انڈسٹری ایڈوائزری بورڈ کمیٹی ہے, اس کمیٹی میں دو ایکسٹرنل ممبرز ہوتے ہیں جو انڈسٹری سے ہوتے ہیں. ہم ان کو ریگولرلی انوائٹ کرتے ہیں اور اپنے کورس آف لائنس کو ان سے ریویو کرواتے ہیں, اور اپنے جو کورس آف لائنس ہیں ان کو لنک کرتے ہیں کہ وہ انڈسٹری جو ریکوائرمنٹس ہیں کیا ان کو فلفل کرتی ہیں کہ نہیں. اس کا مقصد یہ ہے کہ تاکہ ہم اپنے اسٹوڈینٹس کو وہ کریکولم پڑھائیں جس کو وہ پڑھیں سیکھیں اور جا کے مارکیٹ میں اپنی جاب تلاش کر سکیں, اور وی میک دیم ریڈی فار دا جابس. ایکچولی دس از آور پرپز اینڈ اکارڈنگلی وی ڈیزائن آور کورس آف لائنس.
5: سر بہترین, مطلب یہ تو کافی انٹرسٹنگ ہو گیا کہ ماڈرن ٹرینڈس کے اکارڈنگ ہمارے اسٹوڈینٹس پریپیئر ہو رہے ہیں, ان کو پتا ہے کہ لائک کس طرح سے ان کے فیوچر ہو سکتے ہیں. سر جو آپ نے بیسٹ بات کی جو مجھے پرسنلی انٹرسٹنگ لگی وہ تھا سی ایس ایس, کیونکہ آج کل سب لوگوں کا زیادہ تر فوکس ہوتا ہے سی ایس ایس کرنا, کمپیٹیٹیو ایگزامس کی طرف آنا. تو مس اریبا آپ اس پر کچھ کہنا چاہیں گے, کیونکہ
7: Actually, definitely, I would like to poll in, particularly for the question ke, what the market requires at this point, because the market has changed drastically. Now, if we talk about language and literature in particular, so hum is cheez ko samajhne mein kafi der kar chuke hain ki market requirement jo hai wo change ho chuki hai. In terms of literature, what I see and I've seen my students working in various fields as well, content writing,

محترم سامعین، میں ہوں ڈاکٹر کرار حیدر، اکثر آپ سے بات ہوتی رہتی ہے، نئے پروگرام کے ساتھ آپ کی خدمت میں حاضر ہو رہا ہوں۔ اس پروگرام کو ہم نے نام دیا ہے درون لاہور کی انکہی کہانیاں۔ یہ مختلف ٹائٹلز پہ، عنوانات پر مشتمل ہوگا۔ پہلا عنوان ہے سریلے لوگ۔ محترم سامعین، آج ہم ایک نیا سلسلہ شروع کرنے جا رہے ہیں۔ مقصد یہ ہے، متمع نظر یہ ہے کہ اپنے سننے والوں کو ایسی باتیں پہنچائی جائیں جو وہ پہلے سے نہ جانتے ہوں، اور ہمارے سننے والوں میں چونکہ ہر عمر کے لوگ موجود ہیں، اس لیے میں قطعی طور پہ یہ دعویٰ نہیں کر سکتا کہ جو میں باتیں کرنے جا رہا ہوں، جو آپ سے شیئر کروں گا، وہ کچھ لوگ نہیں جانتے ہوں گے۔ جانتے ہوں گے، لیکن جو ہماری نئی نسل ہے، جن سے میں مخاطب ہوں، جن کو میں بتانا چاہتا ہوں کہ ہماری تاریخ کیا تھی، کہ جو قومیں اپنی تاریخ بھلا دیتی ہیں، اپنا مستقبل تعین نہیں کر پاتی۔ اس لیے آج کے پروگرام کا یہی مقصد ہے، اور میں نے اس کا نام چنا ہے کیونکہ لاہور نے ہمیں بہت کچھ دیا۔ لاہور پاکستان کا ایک وہ شہر ہے جہاں کے ہر آنے والے کو خوش آمدید کہا جاتا ہے، کھلے دل کے ساتھ قبول کیا جاتا ہے۔ بلکہ آپ کسی گلی محلے میں چلے جائیں، جیسے لاہور کے 12 دروازے ہیں، 13ویں موروی ہے، ٹھیک ہے، موری دروازہ اس کو بولتے ہیں، تو اس میں آپ اگر کسی شخص سے پتہ معلوم کریں گے نا، کسی گھر کا، کسی شخص کا، تو وہ آپ کو خود چھوڑ کے آئے گا وہاں تک۔ اس سے میری اس بات کی تصدیق ہوتی ہے کہ لاہور کے لوگ، اگر ان کو زندہ دلانے لاہور کہا جاتا ہے، تو اس میں کوئی اس میں جھوٹ اور بناوٹ نہیں ہے، بلکہ یہ سچ پہ اور حقیقت پہ مبنی ہے۔ لہذا آئیے، میں آج کے پروگرام جس کی میں ریکارڈنگ کرنے جا رہا ہوں، ایک پورا ایک سلسلہ ہوگا۔ اس سلسلے کا نام ہے درون لاہور کی انکہی کہانیاں۔ بتاتا چلوں آپ کو، درون فارسی میں، جس کو آپ اردو میں اندرون کہتے ہیں، فارسی میں اس کو درون کہتے ہیں، چونکہ اردو کی جو جڑیں ہیں وہ فارسی پہ جا کے نکلتی ہیں، اور فارسی کا جو آغاز ہے وہ عربی سے ہوتا ہے۔ لہذا کیوں نہ میں آپ کو بتاتا چلوں کہ میں نے جان بوجھ کے درون کے لفظ کو چنا، تاکہ آپ لوگ جو ہیں، آپ بھی آگاہ ہوں ہمارا ماضی کیا تھا، ہمارا حال کیا ہے، اور اس ماضی اور حال کو پرکھتے ہوئے، جانچتے ہوئے، کس طرز پہ ہم اپنے مستقبل کو سنوار سکتے ہیں۔ لہذا اس پروگرام کا، جو کہ باقاعدہ نشر ہوا کرے گا، یہ تو میرے نشریاتی ادارے جہاں میں کام کرتا ہوں، یو سی پی کی دنیا، 92.6 یو سی پی کی دنیا، اس پہ آپ میرا سن بھی چکے ہوں گے، جو فارسی میں اکثر کہا جاتا ہے، وہ میری ہی آواز میں ریکارڈ شدہ ہے۔ لہذا میں ایک نیا سلسلہ آپ کے لیے لے کے آیا ہوں، امید ہے آپ لوگوں کو پسند آئے گا۔ ایک آپ سے گزارش ہوگی، ایک آپ سے درخواست ہوگی کہ پروگرام کی پسندیدگی کے بارے میں، یا اگر آپ کو پسند نہیں بھی آیا، تو آپ ضرور اپنی قیمتی آرا سے آگاہ کیجیے گا، تاکہ ہم کوشش کریں کہ آئندہ ہونے والے ریکارڈنگ میں پچھلی غلطیوں کو نہ دہرائیں، اور اس کو بہتر سے بہتر کرتے چلے جائیں۔ تو محترم سامعین، جیسا کہ میں نے آپ سے کہا، عنوان ہے درون لاہور کی انکہی کہانیاں، یعنی وہ کہانیاں جو آپ نے اپنے بڑے بوڑھوں سے، بوڑھیوں سے شاید سنی تو ہوں، لیکن جن کو آپ آؤٹ لائنس کہتے ہیں نا انگریزی میں، ان کو آپ نے تفصیل سے نہیں سنا ہوگا، ان کے پیچھے پوری دنیا آباد ہے۔ لہذا آپ مجھے بتائیے گا اپنی فیڈ بیک میں کہ آپ نے اس موضوع کو کیسا پایا۔ اسی موضوع کے تحت جو پہلا عنوان ہے آج کی گفتگو کا، وہ ہے سریلے لوگ۔ آپ کو پتہ ہے، زندگی سر سے آراستہ ہے۔ اللہ تعالیٰ کے ہاں جب آپ دیکھیں، تو صبح اگر آپ گاؤں میں رہتے ہیں، نہیں بھی رہتے تو یقیناً گئے ہوں گے، کہ پاکستان کی آبادی اب بھی 70% سے زیادہ جو تناسب ہے، وہ دیہاتوں میں بسنے والوں کا ہے۔ یہ تو الگ بات ہے، معاشرتی مجبوریاں، اقتصادی مجبوریاں کہ شہروں کی طرف رخ کیا، لیکن پھر بھی عید وغیرہ کے موقع پر آپ نے دیکھا ہوگا، ہر کوئی کوشش کرتا ہے، جیسے آپ غور کیجئے گا کہ پرندے بھی، جو کہ سارا دن اپنے رزق کی تلاش میں جگہ جگہ اڑتے پھرتے رہتے ہیں، شام کو اپنے گھونسلوں میں،
जहां भी कहीं उन्होंने बनाया हुआ है वापस लौटना पसंद करते हैं। लिहाजा हमारे लोग भी जो गांव के रहने वाले लोग हैं, शहर की हवा उनको बहुत भाती नहीं है। जो ही उनको मौका मिलता है, कोई छुट्टियां मिलती हैं, फौरन उनको पर लग जाते हैं और वह अपने अपने देश का रुख करते हैं। क्योंकि शेख सादी के कॉल का तर्जुमा है कि जो सुख चुबारे ना बल्ख ना बुखारे, यानी बल्ख और बुखारा ईरान का हिस्सा होता था, आजकल जो सेंट्रल एशियन स्टेट्स हैं जिनको कार स्टेट्स भी कहा जाता है उनका हिस्सा है। बहरहाल मौजू की तरफ वापस आते हैं। सुरीले लोग, लाहौर शहर को ये एजाज हासिल है कि इसके जो गली मोहल्ले हैं उसमें ऐसे ऐसे लोग बसते हैं, अगर आप उनके बारे में जानना शुरू कर दें तो यकीन कीजिए महीने तो क्या साल भी शायद कम पड़ जाएं और आप उनको जांच ना पाएं, उनको परख ना पाएं। इतने अच्छे अच्छे लोग वहां मौजूद हैं। और चूंकि मैंने आपसे कहा कि सुबह गांव में भी शहर में भी अगर आप खुशनसीब हैं कि आपके घर के आसपास परिंदों ने, जिसको पंजाबी में कहते हैं आलना, बनाया हुआ है, अपना घोंसला बनाया हुआ है, या आपके घरों के मेहराबों पे परिंदे आके बैठते हैं, तो सुबह परिंदे अपने दिन का आगाज रब की शान में चहचहाते हुए करते हैं। देखा होगा आपने हर परिंदे का चहचहाने का एक अपना अंदाज है। तो साबित हुआ कि कुदरत के हां भी सुर का और लय का वजूद मौजूद है। लिहाजा इसी चीज को देखते हुए मैंने पहला जो अनुमान चुना उसका नाम है सुरीले लोग। ये सुरीले लोग कौन हैं? ये वो लोग हैं जो कि अपनी धुन में जिंदगी बसर करते चले जाते हैं और उनको पता ही नहीं लगता कि कब शाम हुई, कब शब हुई, कब सुबह हुई, कब दोपहर हुई, कब से पहर हुई। और वो किसी से कोई तारुज भी नहीं रखते। इन लोगों की सबसे बड़ी बात यह है कि अपने काम में इतने मगन होते हैं कि उनको, जैसे हमारे ज्यादा लोगों का ये मसला है कि हम जब इकट्ठे बैठते हैं तो हम किसी की भी गीबत और बुराई किए बगैर नहीं रहते, जो कि परवरदिगार को कतई नापसंद है। ये लोग, इनको जब आप मिलेंगे तो जो सबसे खूबसूरत बात इनमें पाएंगे वो है कि ये कभी किसी की बुराई नहीं करते, उनको फुर्सत नहीं मिलती। बकौल सादी के कि मुझे उन लोगों से फुर्सत नहीं मिलती कि जो बुराइयां करें लोगों की, कि मुझे उन लोगों से भी फुर्सत नहीं मिलती जो अच्छाइयों के बारे में बात करते हैं। लिहाजा सुरीले लोग हर लिहाज से सुरीले हैं, किरदार के लिहाज से भी, आदात के लिहाज से भी और अपने फन के लिहाज से भी। मोहतरम सामईन, जब पाकिस्तान मार्ज वजूद में आया तो दो घरानों ने शुरू में बड़ा नाम कमाया। एक था शाम चौरासी घराना और एक था पटियाला घराना। ये दोनों के दोनों जो इलाके थे ना, गांव थे, ये हिंदुस्तान के सूबे मशरकी पंजाब, जो कि इन्होंने भी दो हिस्सों में तकसीम कर दिया, ठीक है, हरियाणा में और पंजाब में, ये वहां से लोग हिजरत करके पाकिस्तान आए। और हम अंदरूने लाहौर के रहने वाले लोग, गली मोहल्लों में पलने वाले लोग खुशनसीब हैं कि हमें इन लोगों की हमसायगी का शर्फ हासिल हुआ। शाम चौरासी घराना बताता चलूं आपको, अगरचे ये मेरे मौजू से थोड़ा सा हट के है लेकिन चूंकि मैंने जिक्र किया तो मैं बताता चलूं। ये इनके जो नुमाइंदा लोग थे ना, उस्ताद सलामत अली खान, उस्ताद नज़ाकत अली खान, जिनके आगे भी बेटे शफकत अली खान, देखा ही होगा आपने, और शराफत अली खान, दोनों बड़े नुमायां आजकल के ज़माने के गुलूकार हैं। इन्हीं दो अजीम शख्सियात के वो सपूत हैं। ये तो हो गया शाम चौरासी घराना। दूसरा घराना पटियाला घराना, जिसके नुमाइंदा जो थे, आप यकीनन आपने नाम सुना होगा, उस्ताद अमानत अली खान और उस्ताद फतेह अली खान, ये उनके नुमाइंदा घराने के लोग हैं। उस्ताद अमानत अली खान और ये जो शाम चौरासी घराने वाले नज़ाकत अली सलामत अली, ये दोनों भाटी के आसपास, भाटी दरवाजा जिसको कहते हैं, भाटी गेट कहते हैं, इनका ठिकाना था, ये वहां रहते थे। लेकिन चूंकि
اندرون لاہور میں یہ مختلف تقریبات میں آیا کرتے تھے، اس لیے ہمیں ان لوگوں کو سننے کا موقع ملا براہ راست۔ انہی گھرانوں میں ایک گھرانہ اور بھی ہے جو کہ پٹیالہ گھرانے کا شاگرد کہلانا پسند کرتا ہے، لیکن اگر میں آپ کے سامنے نام لوں گا بعد میں تو آپ ششتر رہ جائیں گے کہ اتنے بڑے لوگ اور فخر محسوس کرتے ہیں کہ جی ہم پٹیالہ گھرانے کے شاگرد رہے ہیں۔ اس گھرانے کا نام ہے قصوری گھرانہ۔ آپ نے سنا ہوگا ہمارے معاشرے میں، خاص طور پہ پنجاب میں، ایک چیز بڑی عام ہے، قصوری میتھی۔ کہتے ہیں جو پرانی ہوتی ہے نا اس کی خوشبو بڑھتی چلی جاتی ہے، اسی طرح یہ قصوری گھرانہ، یہ اپنے آپ کو کہلواتے ہیں بلکہ قصوری پٹیالہ گھرانہ، کیونکہ انہوں نے شاگردی اختیار کی تھی استاد امانت علی خان، استاد فتح علی خان کے دادا جان کی۔ قصور میں تھے ان کے بڑے کون سے؟ ابھی آپ کو نام بتاتا ہوں۔ استاد بڑے غلام علی خان، جن کا بڑی مشہور ایک ٹھمری ہے جو زبان زدے خاص و عام ہے۔ عزیز سننے والوں، میرے اس پروگرام میں آپ کو اس لیے بھی زیادہ یکسانیت کا سامنا نہیں کرنا پڑے گا کہ میں اپنے پروگرام کو جدید حالات سے بھی منطبق کرنے کی کوشش کروں گا۔ سو میں نے آپ کو بھی کہا ٹھمری کون سی، ابھی یاد دلاتا ہوں آپ کو، اس کے ساتھ ایک واقعہ بھی منسلک کروں گا۔ ان کی ٹھمری ہے یاد پیا کی آئی۔